0: दत्ता कोलम नोरे में गोंडी गई शींदे आहारे कोलम हुरे लफाना दत्ता ही शींदे
1: हाँ दे अंगले खोको बड़ा बड़ा शुक्रिया
0: खुद्दे वे कुड़ा कुड़ा हेव कमकों ऐहम मी है केदा तोरो अमावे उफावेरी वेदाने
2: रक्का को फोन न फैसा इन सके ते कुमाजी बुआने ता
3: हज़ा दियो मट्ट का दक्का फोन न फैसा इन जका इते केने ता
2: आतो को मुन्ना गहना इन जका दक्का ने किहने
4: तिहुरिया स्वागताय के जवाब ए प्रोग्राम को
5: जका
6: होमधु गे हिंदुनो दिह कट तिरी हूं रिपीट होमधु गेरे दिह जायरो आदि होनहिर धोगे मेंदुरो एके जायरो
7: इन हा सतरस्ते के सारस नु 1 किलो हर्ट्ज मीडियम वेव आदि 98 मेगाहर्ट्ज एफएम बैंड हा माइकनी दिवि राज्य गडो
5: فقه السنة
7: يعني اكلك فانا الله رسول نبي ابو هريره كفان گه اريهون رواوي گه وي اكلك فان ويدار وي هم كشورون رسول الله صلى الله عليه وسلم حديث كوروي اسوديه امته گه ميهكو اينا گه هيتا
8: اسلامي قوم تکو گه ميدن گه تن عمل كوري مون داني دنگوتي حقو نوا بايك دويججكن فهم مي انگوني دين فهم انگوني ام وجكم گا وانما ادمرنگ تيري گه دگوتكن اي با اشاره كوري فوي
5: فقه السنه
7: كم مه حكر دو هي گه مندر كوري ايگار گدي فنره
2: ان ها 47 49 كيلو هرتز ميديم ويف ادي 89 ميگا هرتز اف ام باند
7: हमारे कनी दिवे ही रात से गया डूं
2: इंतजार को लवा
9: हिमा बिही के अलामेता
10: हुंगाऊं
9: रोगा जे हों
10: केसुं
9: लोरेवुं
10: हमुगा अरब बिही तकिन नगुं
9: आमो का बिही ता फुरतम नगानी मूना कारुगा ये फो मेमती बुरकशी आतुगा अधे ये फो फैगा
10: हिमा बिही के अलामते फेनी जनमा लसनु कुरवा सही फरवा होदवा
2: गडिंग फतिहु हतरिज्जेही मी दिवेही राज्जेही गडू